0: It's 12:15 p.m.
1: This time check is brought to you by
2: D Skin Beauty Cream, Asli Glow, Har Niya Josho, a product by Biocon International Pakistan.
3: हर बार जा नंढड़ा कदम एक नई दुनिया डा वधन था पर पोलियो इन्हन कदमन के रोके भी सके थो इन्हीं करे जड़े भी पोलियो मुहिम दौरान पोलियो वर्करन जी दस्तक थे त दर खोलियो ऐं पंहिंजे बारन के पोलियो खां बचाव जा कतरा जरूर प्यारियो छो त ये कतरा बारन में मुदाफ़ती ताकत के वधाइन था ऐं इन्हन जे ख्वाबन के उडाम ॾियन था पोलियो मतलब जिंदगी भर जी माज़ूरी
4: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوې دنیا په لور روان وي خو د پولیو رنز دا قدمونه درولې هم شي نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي پولیو یعنی مستقل معذوری
5: حق سچ جو آواز گیت سنگیت جو آواز جی حیدرآباد مٹیاری FM 91.6 سندھ جو آواز بدندا رہو

0: 11:45 AM. This time check is brought to you by
1: Bank Islamini Laya, Pakistan ka pehla sharia compliant gold based financing.
2: Har bar ja nandda kadam ik nayi duniya da vadhan ta, par polio inan kadman ke roke bhi sage to. Inhiya kare jadhein bhi polio muhim dauran polio workeran ji dastak the ta dar kholyo ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाओ जा ॿ कतरा ज़रूर पीआरियो, छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था। पोलियो मतलब ज़िंदगी भर जी माज़ूरी।
3: زندگی گزاریو اعتماد سان قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
4: دس پروگرام از براٹ ٹو یو بائی
1: بینک اسلامی لایا پاکستان کا پہلا شریعہ کمپلائنٹ گولڈ بیسڈ فائنینسنگ
5: ابھی بدھو پیا جی اے حیدرآباد مٹیاری ایف ایم 91.6 सिंध जो आवाज़
6: ओ पिता जा पिताई पिता ते वसे नूर मुझो तो
5: सिंध जो आवाज़ बुधंदा।

0: हक सच जो आवाज, गीत संगीत जो आवाज, जे हैदराबाद मटियारी FM 91.6 सिंध जो आवाज, बुदंदा रहो।
1: It's 12:30 PM. This time check is brought to you by
2: Hame Diamond Glow Bleach Cream, jo deep clean kare aur de 4 guna brightness, chamak aisi diamond skin jaisi. Hame Diamond Glow Bleach Cream.
3: Khoobsurti ka asal raaz sirf deep skin beauty cream. Isme maujood vitamin E beads aur jadeed micro beads formula aapki jild ko banaye nikhri aur chamakdar. Sirf 2 din mein. डार्क स्पॉट्स को करें फेड और दे कुदरती असली ग्लो। डी स्किन ब्यूटी क्रीम, असली ग्लो हर दिन का शो।
4: हर माशूम वरकोटी वरकोटी कदमुना दे यो निवी दुनिया पलोर रवानवी। खुद पोलियो रंज दा कदमुना द्रवले हुमशी। नुपदी वजह द पोलियो द हर मुहिम पमहाल द पोलियो टीम द दरवाजे टकोलो जवाब वरकवई। اخپل ماشومانو تا د پولیو د مخنیوی دو ساسکی ورکول مهیروی زکه چه هم دغه ساسکی د ماشومانو د بدن دفاعی طاقت زیاتوی او د هغې د خوبونو الوت وزر مومی. پولیو یعنی مستقله مازوری.

त प्रोग्राम में दोस्तों जे मैसेजेस आहिनि उहे बि शामिल कंदा हलूं था त असां सां गॾु आहे काछो खां ॿुधी रहियो आहे जाम खान बबर अब्दुल रशीद बबर ऐं फरज़ान अली अच्छा फरज़ान परवीन जी आवाज़ में अदा जन कलाम जी फरमाइश कई आहे त मुंहिंजा मिठा साईं महिरबानी तव्हांजी तव्हां असांजे प्रोग्राम में शामिल थिया लख कुर्ब लख सार जी एफ एम 88 मोरो जो रिपोर्टर आहे नेपाल शाह जो असांजी टीम जो हिसो आहे मोहबती माण्हू आहे तमामु خلوص دل میں رکھن والو اسان پیارو دوست نازن آلمانی جی ہاں علی نواز عرف نازن آلمانی ان وقت اسان جی ایم او ایف ایم 88 تا بجھی رہو ہے اجن میسج کیو ہے لکھ گرب ادا نازن کی ائی ٹھیک ہیں طبیعت صحیح ہے تواں جی اللہ سے تاں خوش ہیں آباد رکھے ادا جن بھی خبر کڑے کلام جی فرمائش کی ہے انہیں بھی انہی کلام جی فرمائش کی ہے تو ماں پکی ہاں پیار جو

0: تہذیب و ثقافت. اپنا شہر اپنا گھر مٹیاری اور مٹیاری کی آواز
1: جی ایف ایم 91.6.
2: It's 2 p.m. This time check is brought to you by
3: D Skin Beauty Cream. Asli Glow Har Niya Josho. A product by Biocon International Pakistan.
4: Ab aap sunenge GAFM Network par KTN News.
5: Brought to you by
6: Sona Urea Granular. Mitti
7: Bomb Disposal Squad ilake ke clear kiya hua hai. آپریشن جی نگرانی جنرل آفیسر کمانڈنٹ کو ہاٹ گئی.
8: سیکیورٹی فورسز جو بلوچستان میں کاروائیوں 11 دہشت گرد مار جی ویا سیکیورٹی ذریعے موجب چاگی فورسز کی کاروائن دوران 6 پنجور میں 5 دہشت گردن کے جہنم بھیڑو کیا ویو. وفاقی گھرو وزیر محسن نقوی پاراں فورسز کے دہشت گردن خلاف کامیاب کاروائی تے بھیٹا پیش.
7: ایم کیو ایم سان واگیل وفاقی وزیر مصطفی کمال صوبن کے قیام بابت قانون میں ترمیم کرنے کا مطالبہ کر چڑی. مصطفی کمال ہے تو اصا انتظامی یونٹس جا حامی آئیں. انتظامی یونٹس کے قیام کے لیڈ کندڑ اصاجو ہیرو ہوں. گار کندڑ بدھی چڈن تو گارن سے قافلا نہ رکبہ اصا کہیں بھی قوم خلاف نہ گالا ہے. رگو پیپلز پارٹی کی گال کئی ہے. کرپشن کندڑ بزدل ہوں ہے کدیں بھی پہنچی جان نہ ڈی اصا قربانی ڈیئن لائ تیار آئیں.
8: ایران سا جنگ جلد ختم تھی ویندی. جنگ کے خاتمے سا تیل بھی سستو تھی ویندو. امریکی صدر ڈونلڈ ٹرمپ چیا تو تہران کے ایٹمی ہتھیارن کا روکنے لائے فوجی کاروائی ضروری ہوئی. ایران تے بمباری نہ کیوں ہاں تو ایٹمی ہتھیار ٹھائے ونجا. صدر ٹرمپ روس ایران تے پابندی مرن وارو بل تے بھی سہیوں کرے چڈیو.
7: دشمن کی کہیں بھی غلطی جو طاقت سے جواب دین لائے 100% تیار آئیں. پاسدار انقلاب کے کمانڈر محمد کرمی ہے تو تہران جاری جو جواب دین کی بھرپور صلاحیت رکھے تو. ملک دشمن عنصرن کے منہ دین لائے 3 لاکھ جان نثارن کے سرگرم کر چڈی ہے.
8: ٹرمپ سی این این سمیت میڈیا کے ٹن ادارن تے وائٹ ہاؤس میں داخلہ تے پابندی لگائے چڈی. پابندی ہٹ آئل ادارے میں ایم ایس ناؤ پولیٹیکو نالے خبرو ادارے بھی شامل. سماجی ویب سائٹ تے جاری کل بیان میں صدر ٹرمپ چیا تو ٹئی ادارہ لگاتار انتظام خلاف کوڑی خیالی خبروں ہلائے رہا ہے.
7: جدہ اسلام آباد لائے نکرداسی تو ہر صورت میں پہنچاسی. پیٹرول تا لیوی جی خاتمے تائیں لانگ مارچ ختم نہ کرداسی. لاہور میں پریس کانفرنس کردے جماعت اسلامی کے امیر حافظ نے چیو ہے تو حکمران کرپشن فرلٹ ختم کرنے لائے تیار نہ. آئی ایم ایف رگو بہانو ہے. یہ عوام کے ریلیف دین لائے تیار نہ.
8: سندھ بار کاؤنسل کے سڈ تے سندھ کے امکانی ورانگے خلاف وکیلن جا مختلف شہروں میں مظاہرہ. حیدرآباد کھیرپور روہڑی میں عدالتی کاروائن جو بائیکاٹ مظاہرہ. وکیلن جو چوڑا ہے تو سندھ جو ورانگو کئی بھی صورت میں قبول نہ ہے. سازش کندرن کے مات ڈنی ویندی.
7: چک کے کار تکرار تھا جتوئی دورن میں جھیڑو ایک جڑو قتل. عورت سمیت بجنا زخمی گھر پینجا والے علاقے میں. پرانے کار تکرار تھا جتوئی برادری کے بن دورن میں جھیڑو تھو. فائرنگ کے نتیجے میں دو جتوئی مارجی ویو. لاش اسپتال منتقل کیا ویو ہے. دورن میں تکرار تیز تھی ویو.
8: میاڑ میں شہرن جو بنیادی سہولت کی کھوٹ خلاف پیادل مارچ. بلاول کالونی ہمدم کالونی اعجاز کالونی میں بنیادی سہولت کی کھوٹ خلاف احتجاج کیا ویو. مظاہرین چیا تو ٹنی کالونی میں نہ گھٹیوں ٹھہی ہیں نہ ہی پینے جو پانی آئے. صفائی بھی نتھی کرائی وجے مسئلہ حل کیا وجن.
7: टंडो आदम वेझो कुकड़ियुनि जे फार्म ते कम कंदड़ पोरेत पुरेसरार नमूने फोत थी वियो। वारसनि पारां क़तल जो शक ज़ाहिर। घोट इब्राहिम खासकेली वासी 35 सालनि जो मुराद पुट अंबर खासकेली पुरेसरार नमूने फोत थियो। फोती जे भाउ चयो आहे त भाउ खे ज़हरीली शइ खाराए क़तल कयो वियो आहे। शफ़ाफ़ जाच कराई वञे।
8: नओं दंबालो वेझो मलकाणी शरीफ़ में जरकेस ऐं बंगार छाख जे पूछड़ में पाणी खोट ख़िलाफ़ आबादगरनि जो एहतजाज। आबादगरनि ॿिए ॾींहुं बि मलकाणी शरीफ़ में मेन बस स्टॉप ते एहतजाजी मुज़ाहिरो करे धरणो हयो। आबादगरनि पारां शाखनि जे पूछड़ ताईं पाणी पहुचाइण जो मुतालबो, एहतजाज जारी रखण जो चिता।
7: खानपुर में यूथ एसोसिएशन के सर से वधंदड़ बदमनी और भताखोरी खिलाफ रैली धरणो। शहरी ईदगाह का उर्दू स्कूल तक रैली कढ़ी धरणो आयो। अगवाणन है तो पुलिस की नाहली सबब खानपुर शहर भरपासे में बदमनी चोर चढ़ियल है। पुलिस की सरपरस्ती में मंशियात जो विक्रो जुआ जा अडा ब्याज हली रो है। नोटिस वरतो वे।
8: बिरयासिटी भरसां पसंद जे शादीअ तां नौजवान जे घर ते मुबैना हमलो। फायरिंग में संदसि ज़ाल ज़ख़्मी। ॻोठ अली ख़ान सोलंगीअ में हथियारबंदनि मुबैना तौर अल्ताफ़ सोलंगीअ जे घर ते का कई। जवाबदारनि नारी आसत सोलंगीअ खे गोली हणी ज़ख़्मी कयो। मुतासिरनि चयो त 5 हथियारबंद फायरिंग करे घरवारीअ खे ज़ख़्मी कयो आहे।
4: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
0: मटियारी के हो तो आवाज भी मटियारी की है। सुनते रहो GAFM 91.6।
1: खुशखबरी। हाणे अवां खे परेशान थियण जी का बि ज़रूरत न आहे। जेकॾहिं तव्हां कंहिं बि बीमारी में मुब्तला आहियो या बीमारी पुराणी थी वई आहे, त उन बीमारीअ जो इलाज हैदराबाद शहर में सिंध होम्योपैथिक क्लिनिक ते कयो वेंदो आहे। सिंध होम्योपैथिक क्लिनिक हैदराबाद में होम्योपैथिक डॉक्टर मोहम्मद अली खान, नेशनल काउंसिल फॉर होम्योपैथी ऑफ पाकिस्तान, होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन, सीनियर लेक्चरर, नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज एंड हस्पताल नवाबशाह, मरीजन जो चेकअप ए इलाज होम्योपैथिक तरीके से कंदा आहिन। अल्हम्दुलिल्लाह केतरा ही मरीज सेहतयाब थी चुका आहिन। अवां बि हिक दफो आज़माए ॾिसो। चेकअप फीस सिर्फ 300 रुपया। क्लिनिक में मेडिकल स्टोर जी सहूलियत पिण मौजूद आहे। क्लिनिक जो टाइम ऐं ॾींहुं हर छंछर खां खमीस ताईं सुबुह जो 10 वॻे खां शाम 5 वॻे ताईं जुमो मोकल आहे। एड्रेस सिंध होम्योपैथिक क्लिनिक, बदीन स्टॉप रोड, पुराणी सब्जी मंडी, MCB बैंक जे साम्हूं, नया पुल, हैदराबाद। वधीक मालूमात जे लाइ राब्तो करियो 0306244777 हैदराबाद।

0: खूबसूरती का असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम। इसमें मौजूद विटामिन ई बीड्स और जदीद माइक्रो बीड्स फॉर्मूला आपकी जल्द को बनाए निखरी और चमकदार सिर्फ दो दिन में। डार्क स्पॉट्स को करें फेड और दे कुदरती असली ग्लो। डी स्किन ब्यूटी क्रीम, असली ग्लो हर दिन का शो।
1: हर माशूम वरकोटी वरकोटी कदमुना द यो नवी दुनिया पलोर रवानवी। خود پولیو رنز دا قدمونو درولی همشی نو پدی وجا دا پولیو دا هر مهم پا محال دا پولیو تیم دا دروازی تکولو جواب ورکوی او خپل ماشومانو تا دا پولیو دا مخنیوی دو ساسکی ورکول ماهی روی زکه چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی تا کس زیادوی او دا حقی دا خوب وزریم یعنی مستقل